0: لمحے بعد. یقین انسان کو دو اہم چیزیں سکھاتا ہے. صبر, جب کسی عزیز کی وفات ہو تو انسان سمجھتا ہے کہ یہ اللہ کا فیصلہ تھا. پھر توکل, انسان بے جا خوف سے آزاد ہو جاتا ہے کیونکہ وہ جانتا ہے کہ اس کی زندگی اللہ کے ہاتھ میں ہے. موت کی تخلیق دراصل اللہ کی ایک بہت بڑی نشانی ہے جو ہمیں جھنجھوڑتی ہے. یہ ہمیں یاد دلاتی ہے کہ تمہاری زندگی محدود ہے, تم ایک امتحان میں ہو اور تمہیں ایک دن اپنے رب کے سامنے جانا ہے. اگر انسان اس حقیقت کو واقعی سمجھ لے تو اس کی زندگی بے مقصد نہیں رہتی, بلکہ وہ ہر دن کو ایک نیا موقع سمجھ کر بہتر سے بہتر عمل کرنے کی کوشش کرتا ہے. سورہ ملک کی اس آیت میں اللہ تعالیٰ فرماتے ہیں کہ اس نے موت اور زندگی کو پیدا کیا. ابھی تک ہم نے دیکھا کہ موت کی حقیقت کیا ہے, اب ہم زندگی کی تخلیق کو گہرائی سے سمجھتے ہیں کیونکہ یہی وہ مرحلہ ہے جس میں ہم اس وقت موجود ہیں اور جس پر ہماری کامیابی یا ناکامی کا دار و مدار ہے.
1: آئیے آر جے مہوش خان کے ساتھ سنیے پرلز آف دی قرآن, صرف ایف ایم 107 پر.
0: زندگی کیا ہے؟ عام طور پر ہم زندگی کو صرف سانس لینے, چلنے پھرنے, دنیا کے کام کرنے کا نام سمجھتے ہیں, لیکن قرآن کے مطابق زندگی اس سے کئی زیادہ بڑی حقیقت ہے. زندگی ایک امانت ہے جو اللہ نے ہمیں دی ہے. یہ ہماری ملکیت نہیں ہے کہ ہم اسے جیسے چاہیں استعمال کریں, بلکہ یہ ایک ذمہ داری ہے. جس طرح کسی کو کوئی قیمتی چیز امانت کے طور پہ دی جائے تو اس کا خیال رکھتا ہے, اسی طرح زندگی بھی ایک امانت ہے جس کا حساب دینا ہوگا. سب سے پہلی بات یہ سمجھنا ضروری ہے کہ ہم نے خود کو پیدا نہیں کیا, بلکہ اللہ نے پیدا کیا ہے. ہم نے یہ فیصلہ نہیں کیا کہ ہم کب پیدا ہوں گے, ہم نے یہ نہیں چنا کہ ہم کس خاندان میں آئیں گے, ہم نے یہ بھی طے نہیں کیا کہ ہماری شکل, صلاحیتیں اور حالات کیا ہوں گے. یہ سب کچھ اللہ کی طرف سے ہے. اس حقیقت کو ماننے سے انسان کے اندر دو اہم چیزیں پیدا ہوتی ہیں. فرسٹ, ہیوملٹی, عاجزی, وہ خود کو سب کچھ سمجھنا چھوڑ دیتا ہے. اینڈ سیکنڈ, شکر, گریٹیٹیوڈ, وہ اپنی زندگی کو ایک نعمت کے طور پر دیکھتا ہے. زندگی کا مقصد کیا ہے؟ تو یہ آیت خود اس سوال کا جواب دیتی ہے, تاکہ وہ تمہیں آزمائے. یعنی زندگی کا اصل مقصد کھانا پینا, پیسے کمانا, یہ صرف مزے کرنا نہیں ہے, بلکہ اصل مقصد یہ ہے کہ ہم دیکھے جائیں کہ ہم کیسے عمل کرتے ہیں. یہ دنیا ایک امتحان گاہ ہے اور زندگی اس امتحان کا وقت ہے. جب ہم یہ سمجھ لیتے ہیں کہ زندگی ایک امتحان ہے تو ہمارا زاویہ نظر بدل جاتا ہے. مثلا کامیابی ملے تو یہ بھی امتحان ہے, کیا ہم شکر کرتے ہیں یا غرور کرتے ہیں. ناکامی آئے, یہ بھی امتحان ہے, کیا ہم صبر کرتے ہیں یا مایوس ہو جاتے ہیں. یعنی ہر حالت میں انسان آزمائش میں ہے. اس کا مطلب یہ ہے کہ زندگی میں کوئی بھی لمحہ بے مقصد نہیں. چونکہ زندگی محدود ہے اس لیے اس کا ہر لمحہ قیمتی ہے, لیکن اکثر انسان وقت ضائع کرتا ہے, غیر ضروری چیزوں میں الجھا رہتا ہے اور اصل مقصد کو بھول جاتا ہے. अगर इंसान को वाकई यह एहसास हो जाए कि मेरी जिंदगी खत्म हो सकती है किसी भी वक्त, तो वो अपने वक्त को बेहतर इस्तेमाल करेगा, नेक अमाल की तरफ बढ़ेगा, फजूलियात से बचेगा। अल्लाह ताला ने इंसान को जिंदगी के साथ एक और बड़ी नेमत दी है, इख्तियार, चॉइस, या आप जिसे कहते हैं फ्री विल। इंसान अच्छा भी कर सकता है और बुरा भी। यही इख्तियार उसे बाकी मखलूकात से मुख्तलिफ बनाता है, लेकिन इसी इख्तियार की बुनियाद पर उसका इम्तिहान भी है। अगर इंसान के पास इख्तियार ना होता तो ना कोई इम्तिहान होता, ना कोई सजा, ना जजा। इसलिए जिंदगी दरअसल एक ऐसा मैदान है जहां इंसान को खुद फैसला करना है कि वो किस रास्ते पर चलता है। जिंदगी की जिम्मेदारी भी आती है और हर इंसान से पूछा जाएगा कि उसने अपनी जिंदगी कैसे गुजारी, अपनी सलाहियतों को कैसे इस्तेमाल किया, दूसरों के साथ कैसा बर्ताव किया। यही वजह है कि इस्लाम में हुकूक अल्लाह और हुकूक लिबाद दोनों पर जोर दिया गया है। कुरान हमें बताता है कि दुनिया की जिंदगी एक धोखा भी बन सकती है अगर इंसान इसमें खो जाए। मालो दौलत, शोहरत, ऐशो आराम, ये सब चीजें इंसान को असल मकसद से गाफिल कर सकती हैं, लेकिन यही जिंदगी एक बेहतरीन मौका भी है। इंसान अपने आप को बेहतर बना सकता है, अल्लाह के करीब हो सकता है, आखिरत की तैयारी करने का वक्त मिलता है। जिंदगी और तशक्कुर, चूंकि जिंदगी एक नेमत है इसलिए इसका तकाजा है कि हम शुक्र करें। शुक्र सिर्फ जबान से अल्हम्दुलिल्लाह कहने का नाम नहीं, बल्कि अल्लाह की नेमतों को पहचानना, उसका सही इस्तेमाल करना और नाफरमानी से बचना, यही हकीकी शुक्र है। जिंदगी का इख्तिताम मौत पर होता है, लेकिन हकीकत में यह इख्तिताम नहीं बल्कि अगले मरहले की शुरुआत है। यही वजह है कि समझदार इंसान सिर्फ दुनिया के लिए नहीं जीता बल्कि आखिरत को सामने रख कर जीता है। वो ये सोचता है कि जो मैं आज कर रहा हूं उसका नतीजा मुझे कल मिलेगा। अगर हम जिंदगी की हकीकत को समझ लें तो हमारी रोजमर्रा जिंदगी में कुछ तब्दीलियां आ सकती हैं। हम अपने वक्त की बेहतर मनसूबाबंदी करेंगे, हम अपने अमाल को बेहतर बनाने की कोशिश करेंगे, हम दूसरों के साथ नरमी और इंसाफ से पेश आएंगे, हम अल्लाह से अपना ताल्लुक मजबूत करेंगे। जिंदगी एक बहुत बड़ी नेमत भी है और एक बहुत बड़ी जिम्मेदारी भी। एक ऐसा मौका है जो बार बार नहीं मिलता। यही वो वक्त है जिसमें हमने अपना इम्तिहान देना है। अगर इंसान इस मौके को जाया कर दे तो बाद में पछताने का कोई फायदा नहीं होगा, लेकिन अगर वो इस जिंदगी को सही इस्तेमाल करे तो यही जिंदगी उसके लिए हमेशा की कामयाबी का जरिया बन सकती है। सूरह मुल्क की इस आयत में एक निहायत गौर तलब बात यह है कि अल्लाह ताला ने फरमाया कि जिसने मौत और जिंदगी को पैदा किया। आमतौर पर हमारी सोच इसके बरक्स होती है। हम कहते हैं कि पहले जिंदगी आती है फिर मौत, लेकिन कुरान का अंदाज मुख्तलिफ है और इस फर्क में एक गहरी हिकमत छुपी हुई है। सबसे पहली हिकमत यह है कि इंसान को उसके अंजाम की तरफ मुतवज्जो किया जाए। जब मौत का जिक्र आता है तो इंसान फौरन चौंक जाता है और ये तरतीब हमें पैगाम देती है कि तुम्हारी जिंदगी का आखिरी मरहला मौत है।

0: इंसान इस हकीकत को सही तौर पर समझ ले तो उसकी पूरी जिंदगी का रुख बदल सकता है। आजमाना या इम्तिहान, इसका मतलब ये नहीं कि अल्लाह को हमारे बारे में कुछ मालूम नहीं और वो जानना चाहता है, बल्कि इसका मतलब ये है कि जो कुछ हमारे अंदर है वो अमल की सूरत में जाहिर हो जाए। यानी कौन सब्र करता है, कौन शुक्र करता है, कौन सच्चाई पर कायम रहता है और कौन गलत रास्ता इख्तियार करता है। ये सब चीजें जिंदगी के हालात के जरिए जाहिर होती हैं। जब हम कहते हैं कि जिंदगी एक इम्तिहान है तो उसका मतलब यह है कि हर दिन एक सवाल है, हर फैसला एक जवाब है। आप कैसे बात करते हैं, आप दूसरों के साथ कैसे बर्ताव करते हैं, आप मुश्किल वक्त में क्या रद्द अमल देते हैं, ये सब इस इम्तिहान का हिस्सा है। अक्सर लोग समझते हैं कि आजमाइश सिर्फ मुश्किलात में होती हैं, जैसे बीमारी, नुकसान, परेशानियां, लेकिन हकीकत यह है कि आसानी भी एक इम्तिहान है। दौलत मिले क्या आप शुक्र करते हैं या गुरूर करते हैं, कामयाबी मिले क्या आप आजी करते हैं या खुद को बड़ा समझते हैं, इसी तरह मुश्किल आए क्या आप सब्र करते हैं या शिकायत करते हैं। यानी हर हालत में इंसान आजमाइश में है। ये इम्तिहान किसी खास वक्त या खास जगह तक महदूद नहीं, घर में भी है, स्कूल में भी है, दूसरों के साथ में भी, अकेले में भी, हत्ता कि जब कोई आपको ना देख रहा हो तब भी आप इम्तिहान में होते हैं। असल इम्तिहान वही है जो अकेले में होता है। अल्लाह ने इंसान को इख्तियार दिया है और यही इख्तियार इम्तिहान को मायने देता है। आप सच बोल सकते हैं या झूठ, आप इंसाफ कर सकते हैं या जुल्म, आप नेकी कर सकते हैं या बुराई, यही इंतखाब आपके इम्तिहान का नतीजा तय करता है। अगर इंसान के पास इख्तियार ना होता तो इम्तिहान बेमायने हो जाता। इम्तिहान का मियार क्या है, इस आयत में आगे आता है, तुम में से कौन बेहतर अमल करता है। यहां एक बहुत अहम नुक्ता है, अल्लाह ने ये नहीं फरमाया कि ज्यादा अमल, बल्कि फरमाया बेहतर अमल। मियार क्वांटिटी नहीं है बल्कि क्वालिटी है। एक छोटा सा अमल भी बहुत कीमती हो सकता है, नियत खालिस हो और वो सही तरीके से किया जाए। हर इम्तिहान की एक मुद्दत होती है और जिंदगी का इम्तिहान भी महदूद वक्त के लिए है। हम नहीं जानते कि हमारा इम्तिहान कब खत्म हो जाए, हमें कब वापस बुला लिया जाए, इसीलिए समझदार इंसान वक्त को जाया नहीं करता, हर दिन को एक मौका समझता है। हर इम्तिहान का एक नतीजा होता है और जिंदगी का नतीजा आखिर में जाहिर होगा, यानी आखिरत में। कामयाब लोग हमेशा की कामयाबी पाएंगे, जन्नत, और नाकाम लोगों के हिस्से में आएगा नुकसान और पछतावा, जहन्नम। यही वजह है कि ये इम्तिहान बहुत अहम है, क्योंकि इसका नतीजा हमेशा के लिए होगा। अगर हम कामयाब होना चाहते हैं तो हमें अपनी नियत को दुरुस्त रखना होगा, सही रास्ते पर चलना होगा, सब्र और शुक्र दोनों को अपनाना होगा, अपने अमाल का जायजा लेते रहना होगा। फर्ज करें किसी ने आपके साथ बुरा सलूक किया, अब आपके पास दो रास्ते हैं, आप भी बदला ले लें या सब्र करें और माफ कर दें। यही इम्तिहान है और आपका इंतखाब आपके नतीजे को तय करेगा। यार हमें एक वाज़े पैगाम देती है, हमारी जिंदगी एक इम्तिहान है। हर لمحہ اہم ہے، ہر عمل ریکارڈ ہو رہا ہے اور ایک دن ہمیں اس کا جواب دینا ہوگا اگر انسان اس حقیقت کو دل سے مان لے تو وہ سنجیدہ ہو جاتا ہے، ذمہ دار بن جاتا ہے اور اپنی زندگی کو بہتر بنانے کی کوشش کرتا ہے۔ زندگی کا اصل مقصد امتحان ہے، ہر حالت، ہر فیصلہ اور ہر عمل اس امتحان کا حصہ ہے۔ کامیابی کا دار و مدار اس بات پر ہے کہ ہم کتنے بہتر اعمال کرتے ہیں۔ لسنرز، یہ تھا ہمارا آج کا شو، اور میں امید کرتی ہوں کہ آپ کو آج کا جو ٹاپک تھا اس کو آپ نے صحیح سے سمجھا ہوگا کہ یہ آیت ہم سے کیا کہنا چاہتی ہے اور کس طرح سے ہم سے مخاطب ہو رہی ہے اور کیوں ہمیں کہا گیا ہے کہ ہم روزانہ کی بنیاد پر سورہ ملک کا ورد کیا کریں، اس کو پڑھ کے رات میں سویا کریں۔ میں امید کرتی ہوں کہ آپ نے آج کے شو سے بہت کچھ سیکھا ہوگا۔ انشاءاللہ تعالیٰ آپ سے ملاقات ہوتی ہے نیکسٹ ایپیسوڈ میں۔ اپنا بہت بہت خیال رکھیے گا، آپ سے ملتے ہیں نیکسٹ ایپیسوڈ کے ساتھ۔ میری طرف سے اللہ حافظ اینڈ بائے بائے۔
1: آپ سن رہے ہیں FM 107
2: دل سے دیسی۔ ہفتے کے سب سے بہترین دن میں جب سورج جمعے کی پرکشش روحانی کرنیں بکھیرنے لگتا ہے، یہ دن ہمارے لیے خوشیاں منانے، بچوں کی تربیت کرنے اور گھر کی بنیاد کو مضبوط کرنے کا ایک بہترین موقع فراہم کرتا ہے۔ پھر جب سورج کی کرنیں ڈھلتی ہیں اور شام کا وقت قریب آتا ہے تو قبولیت کی گھڑی دستک دیتی ہے، اس یقین کے ساتھ کہ ہر زوال کے بعد نیا سویرا جنم لیتا ہے۔ آئیے جمعے کی روحانی، خاندانی اور سماجی پہلوؤں پر تبادلہ خیال کریں۔ طلحہ اشرف الزمان کے ساتھ جڑیے پروگرام جمعہ ریفلیکشنز میں، ہر جمعہ صبح 10 بجے سے 11 بجے تک، اونلی آن FM 107 دل سے دیسی۔
3: دوستوں، ہم سب کی ذمہ داری ہے کہ ہم اپنے بچوں کی حفاظت کو ترجیح دیں۔ آج کل کے وقت میں گھر میں کئی ایسی چیزیں ہوتی ہیں جو بچوں کے لیے خطرناک ہو سکتی ہیں۔ ان چیزوں کا خیال رکھنا ضروری ہے تاکہ ہم کسی بھی ناقابل برداشت حادثے سے بچ سکیں۔ الیکٹرک اپلائنسز کو بچوں سے دور رکھیں، یہ انہیں چوٹ لگنے سے بچاتا ہے۔ شارپ آبجیکٹس کو سیکیورلی سٹور کریں، چھڑیاں اور کاٹنے والے اوزار بچوں کے لیے خطرناک ہو سکتے ہیں۔ چھوٹی چھوٹی چیزیں ان کی پہنچ سے دور رکھیں، جیسے کہ چھوٹے ٹوائز پارٹس بھی جو ان کے منہ میں جا سکتے ہوں۔ گیس اور کوکنگ اپلائنسز کے استعمال سے بھی بچوں کو دور رکھیں، یہ بچوں کے لیے خطرناک ہو سکتا ہے۔ چھوٹے بچوں کو سوئمنگ پول اور واٹر سورسز کے قریب اکیلے نہ جانے دیں، اس سے انہیں پانی میں ڈوبنے کا خطرہ ہوتا ہے۔ مت بھولیے کہ ہر دن ہمیں اپنے گھر کو اس طرح سے آرگنائز کرنا چاہیے کہ وہ بچوں کے لیے سیف ہو۔ ایسے چھوٹے لیکن ضروری قدم ہمارے بچوں کو محفوظ رکھنے میں مددگار ثابت ہوتے ہیں۔ سیفٹی صرف ایک سوچ نہیں بلکہ ایک عمل ہے۔ FM 107 آپ کی خوشحال زندگی کی خواہش کرتا ہے۔
4: Hey بچوں، آر یو ریڈی؟ گیمس، مستی، اسٹوریز اور سپر فن کے لیے
5: FM 107 پر آتا ہے ایک ایسا شو جہاں بور ہونے کا کوئی چانس نہیں۔
6: یہ شو کون سا ہے؟
4: دا سپر کڈ شو۔
5: Sunday to Thursday, 1:30 p.m. se 3 p.m. tak, only on FM 107 Dil Se Desi. I love the Super Kid Show, super fun show.

0: आपको, यहाँ पर हम दोनों जो है आपके टिकट भी काटते रहेंगे और आपकी जितनी भी जितना भी सफर है आपका उसको एंटरटेन भी करते रहेंगे। जुड़ना है आपको हमारे साथ अगर इस प्रोग्राम का हिस्सा बनना है, और जुड़ने के लिए दो मुख्तलिफ रास्ते हैं। पहला ये कि आप व्हाट्सएप के जरिए जुड़ सकते हैं और नंबर है हमारा 666-22-107-6662-2107। इसमें आप अपने मैसेजेस भेज सकते हैं, हाल अहवाल बता सकते हैं, हाल अहवाल पूछ सकते हैं और आज के खासम खास दिन के ऊपर बातचीत भी कर सकते हैं। और वहीं हमारे साथ अगर आप ऑनलाइन जुड़ना चाहते हैं, टेलीफोन पर जुड़ना चाहते हैं, तो नंबर क्या है नाजिया जी?
1: बिल्कुल, अगर आप हमारे साथ कनेक्ट होना चाहते हैं, कॉल करना चाहते हैं, तो नंबर है 4-4-3-4-4-3-7-7 यानी 4-4-3-4-4-3-7-7।
0: क्या बात है भाई।
1: तो बिल्कुल आज है 18th of May,
0: एक दिन आगे ज्यादा तेजी से बढ़ रही है नाजिया जी।
1: नहीं, असल में क्या हो रहा है, 18th of May है,
0: असल में क्या हो रहा है कि छुट्टियां भी करीब आ रही है नाजिया जी की, तो
1: एक्साइटमेंट बढ़ता जा रहा है,
0: एक्साइटमेंट के साथ चाह रही है एक दिन के बजाय दो दिन गुजार दूं, कम से कम डेट तो आगे बढ़ा ही दूं ताकि जल्दी जल्दी मैं आगे बढ़ जाऊं। ओके, और नाजिया जी का वही इशारा कि भाई पहले हम लाइन खोल देते हैं और अपने लिसनर्स से कनेक्ट हो जाते हैं। तो भाई अभी के लिए आज का मुद्दा क्या है उसके हवाले से भी बात करेंगे, और आज बड़ा खासम खास दिन है नाजिया जी, अभी तो मैं नहीं कहूँगा, मतलब ये मुख्तलिफ जिंदगी गुजारता है ना इंसान, तो जो शुरुआत की इन्होंने जिंदगी गुजारी कहना चाहिए, जब ये बचपन में थी, थोड़ी जवान थी कह सकते हैं, अब तो जरा बुजुर्गी में है, तो इनका जहाँ पे आवन जावन था उसके हवाले से बात होगी।
1: सर मिर्जा आपकी भी आज ही बात है, आपके परमानेंट ठिकाने की आज बात होगी।
0: देखिए ये तो मेरा पंच था, ये मैंने आपके ऊपर पहले छोड़ दिया है।
1: मैं तो सोच के रखा था, मुझे लगा कि पहले शुरुआत टॉपिक की मैं ही करूंगी, पर आपने कर दी, यूजुअली मैं ही करती हूँ, तो मैंने सोचा था मैं यहीं से शुरू करूंगी।
0: हेलो अस्सलाम वालेकुम।
1: बिल्कुल जवाब मत दीजिएगा।
0: अच्छा,
1: तो मुझे पूरी उम्मीद थी कि आप, वैसे बताइए कैसा एक्साइटेड फील करते हैं, आपको कैसा लगा कि जब आप निकलते हैं बाहर, फिर आप जाते हैं, फिर यू सिट देयर फॉर सम टाइम एंड देन यू कम बैक अगेन, ये आवन जावन मेरा तो आना जाना इस जगह पे आपको कितना एक्साइट करता है?
0: देखिए एक बहुत प्यारी फिल्म बनी थी, अब हमारे लिसनर हमारे साथ जुड़ेंगे कि हम कह क्या रहे हैं, कि आप बातचीत कर रहे हैं, नाइट एट द म्यूजियम मूवी आई थी और बड़ी हिट थी वो, और उसके लिए उन्होंने मुझे अप्रोच किया था एक्चुअली कि आप इसके अंदर रोल प्ले करना चाहेंगे।
1: तो आपने के म्यूजियम में रोल प्ले किया था?
0: मैं आगे बताऊंगा इसके बारे में। हेलो अस्सलाम वालेकुम।
2: अस्सलाम, मुझे जो आपका टॉपिक है उसकी थोड़ी समझ नहीं आई, आप क्या कहना चाहते हैं, यानी
1: अभी हमने टॉपिक तो रिवील ही नहीं किया, अभी तक तो हमने रिवील ही
0: अभी
1: नहीं
0: तो हम मैम एक दूसरे के ऊपर तोहमते डाल रहे
1: अभी
0: थे,
1: अभी तो हम इस टॉपिक के लिए ग्राउंड क्रिएट कर रहे थे, अभी हमने टॉपिक बताया ही नहीं।
0: खैर आपने बहुत अच्छा
1: चलिए आप आई गई,
0: आप तशरीफ लाई हैं, और कौन है हमारे साथ हम जानना चाहेंगे अगर आप।
1: हाँ मुनीबा
0: जी, अहलन वसहलन,
1: हमारी मुनीबा से बात हुई थी, कैसी हैं आप, खैरियत से?
2: अल्हम्दुलिल्लाह मैं ठीक हूँ, और अगर आप टॉपिक बता दीजिए तो आसानी हो जाएगी कि
1: बिल्कुल टॉपिक
2: क्या चल रही है आज।
1: आज एक्चुअली है 18th of May, और आज का दिन सेलिब्रेट किया जाता है एज इंटरनेशनल म्यूजियम डे। तो हमने पूछा सरवर मिर्ज़ा जो है इज़ क्वाइट फॉन्ड ऑफ, मतलब ये जो है एंटीक हैं, तो इन्हें कई बार म्यूजियम में रखा जाता है, फिर ये आते हैं, तो वही हम लोग डिस्कस ही कर रहे थे। तो चलिए खैर अब आप आई हैं, तो आपसे तो ये पूछना चाहूँगी मैं कि हाउ वॉज योर यू नो म्यूजियम विजिट मेमरी, कोई है ऐसी आपके जहन में, कब आप पहली बार म्यूजियम गए?
2: बिल्कुल जी, जो लाहौर का म्यूजियम है ना वो बहुत बहुत जबरदस्त म्यूजियम, बहुत अच्छे लगते हैं।
1: अच्छा,
2: क्योंकि आपको वहाँ पे इतने साफ सुथरे आजकल के माहौल में एक जमाने कदीम में झांकने का और वहाँ के बारे में बहुत कुछ सीखने का और अपने बच्चों को सिखाने का मौका मिलता है। म्यूजियम को जरूर विजिट करना चाहिए, और यहाँ पे बहुत अच्छे म्यूजियम है कतर में, जो नेशनल म्यूजियम ऑफ कतर है, म्यूजियम ऑफ इस्लामिक आर्ट है, बल्कि यहाँ पे एक और म्यूजियम है, वहाँ पे जो कतरी हेरिटेज है उसकी एक बहुत सारी कलेक्शन है, मेरे जहन में एग्जैक्टली उसका नाम नहीं आ रहा अभी, थोड़ा ना वो किसी शेख का बनाया हुआ है दोहा में। अच्छा, वो नहीं है वहाँ पे भी मैंने विजिट किया, तो उसका एक्सपीरियंस बहुत अच्छा रहा, यानी जो सारी कदीम दोहा की सारी जो قدیم دروازے ہو گئے جو ان کا پرانے طرح کا رہائش ہے, جو ان کی ساری لیڈیز ایریا کے اندر کی ساری چیزیں, پتہ عبد العزیز میوزیم, جی جی بالکل بالکل بالکل وہی والا قاسم الثانی میوزیم, تو وہاں پہ جو ہے نا جو پرانی ان کی گھڑیاں وغیرہ ہوتی ہیں وہ پڑی ہوتی ہیں, اور جو ان کا بیڈ روم کا ساری ارینجمنٹ ہے, اس کے علاوہ وہاں کے اس زمانے کے سارے جو ہتھیار ہیں, اور بڑی ایک اور امیزنگ چیز وہاں پہ ہے, ایک فوسل ہے ڈائنوسور کے کسی ریمیننگ کا.
0: جی جی وہ تو نازیہ کے کافی تعلق میں تھے اور جب دنیا سے گزر گئے تو ان کو وہاں پہ جا کے سجا دیا گیا.
2: بہت اچھی لگتی ہے یہاں پہ اسلامک آرٹ میں نا, اس پورا انہوں نے نا مجسمہ بنایا ہوا ہے, پرانے جو وارئر ہے نا اس کا اس نے لباس پہنا ہوا ہے جنگی سارا, تو اس سے جو ایریا کا جو امپیکٹ آتا ہے نا ایسے لگتا ہے جیسے ہسٹری میں سے وہی ایک پورا پیکج ہے نا نکل کے آپ کے سامنے آ گیا. اور اسی طرح جو لاہور میوزیم میں آپ کو بتا رہی تھی کہ اس میں ویسے تو اور بہت ساری چیزیں ہیں, کچھ جو آپ کو پتا ہے اسپرچل جو کافی مجسمے رکھے ہوئے ہوتے ہیں, اور وہ اس سے ایک مجسمے سے نا ایک پوری ایک امپیکٹ آ جاتا ہے کافی کلیئر سا. تو جو ملکہ وکٹوریا کا جو وہاں پہ ہے سٹیل کا مجسمہ جو اس سے پہلے کی یادگار ہے, اس کو اگر آپ دیکھیں نا تو واقعی ایسے لگتا ہے کہ جو برٹن جو پورا عہد ہے اس کا ایک ہے نا مجسم شکل میں ایک وہاں کی ملکہ کا پورا بت, بالکل اس کے اوریجنل سائز میں بلکہ شاید اس سے تھوڑا بڑا بھی ہے, وہ آپ کے سامنے ایک رائل امپیکٹ آتا ہے اس مجسمے کے سامنے کھڑے ہونے سے. میرا خیال ہے کہ میوزیم بہت مزے کی جگہ ہے اور آپ کو ان کو وزٹ کرنا چاہیے, اور بہت جو نالج ملتی ہے اس سے اور جو آپ انجوائے کرتے ہیں وہ وزٹ, اور جو ہر چیز سے ایک امپیکٹ آتا ہے اس چیز کی, جو ساری نشانیاں ان ایراز کی ان ایجز کی, ان سے بہت آپ انجوائے کرتے ہیں اور بہت کچھ سیکھنے کا موقع ملتا ہے.
1: بالکل صحیح کہا, میوزیم ضرور وزٹ کرنا چاہیے, اسے ہمیں ہماری ہسٹری ہمارے روٹس ہمارے کلچرز ٹریڈیشنز کو جاننے کا بھرپور موقع ملتا ہے, جو شاید پڑھ کے ہمیں اتنا ایکسائٹنگ نہیں لگتا لیکن جب دیکھتے ہیں تو بچے بھی ایکسائٹیڈ ہوتے ہیں, اینڈ دین واقعی بہت ہی لرننگ ایکسپیرینس ہے.
2: جو یہاں کی لائبریری ہے نا نیشنل لائبریری,
1: جی جی جی,
2: اس کے ساتھ جو ہے نا وہ لائبریری کا ایک پورشن ہے, وہ بہت مزے کا ہے وزٹ کرنے والا. میرے بابا جب آئے تھے نا
1: جی جی,
2: تو وہ سامنے اسکالر ہیں, تو ان کو وہاں سے جو ساری بکس وغیرہ ہیں اور جو اسکرپٹ ہیں اسلامک میوزیم میں بھی, اور یہاں پہ جو اسلامک بکس کے اور مختلف قسم کی جو قرآن کی ہوتی ہے نا اسکرپٹ,
1: ویری نائس, چلیے زبردست, اور بڑی خوشی ہوئی یہ جان کے کہ آپ جو ہیں پسند کرتی ہیں میوزیمس جانا, ورنہ کچھ لوگوں کے لیے تو یہ بہت ہی بورنگ پلیس ہے ایسے کہہ دیتے ہیں, بٹ آئی ریئلی ریسپیکٹ کہ کچھ لوگ جو ہیں وہ اپنے ہسٹری کلچر ہیریٹیج کو جاننا چاہتے ہیں اور کنیکٹڈ ہیں, اور قطر تو اس ڈائریکشن میں بہت ہی کمال کا کام
2: کر رہا ہے.
1: یہ بات آپ نے سیکھا, حالانکہ ہمارے ساتھ
2: جو لٹریری بکس ہوتی ہیں نا وہ بھی ہر کسی کے پلے نہیں پڑتی, اس کے لیے بھی ان کو سمجھنے کے لیے بھی ایک مینٹل لیول چاہیے ہوتا ہے نا, تو میوزیم کو وزٹ کرنے کے لیے بھی ایک وہ.
1: یہ تو آپ نے اتنی اچھی بات کہی منیبا جی, میں بتا نہیں سکتی, یہاں پر ہمارے ساتھ مرزا بھائی ہیں اور یہ باقاعدہ بکس جو ہے انہوں نے رکھی ہے, اس کے بعد انہوں نے ایک ٹیوٹر رکھا ہے کہ بھائی مجھے سمجھاتے جاؤ, میں سنتا رہوں گا, پڑھ کے مجھے سمجھا دو سب. بٹ تھینک یو سو مچ, بہت شکریہ, تھینک یو فار یور کال, واز ونڈرفل ٹاکنگ ٹو یو, اپنا خیال رکھیے اینڈ ان شاء اللہ آگے بھی آپ سے ضرور بات کریں گے.
0: بہت بہت شکریہ بھائی, صحیح جیسا کہ ہماری کالر منیبا جی نے بھی ذکر کیا, اور قطر کے یہاں قطر میں تو بہت کچھ ہے, قطر کے جتنے بھی میوزیم ہیں وہ ایک ایسی جگہ ہیں جہاں ملک کی تاریخ ہے, ثقافت ہے, روایت ہیں, اور پرانی جتنی بھی آرٹ وغیرہ ہیں چیزیں سنبھال کر رکھی گئی ہیں, اور قطر کے میوزیم میں پرانے کپڑے وغیرہ بھی دکھ جاتے ہیں, پینٹنگس ہیں, اسلامک آرٹس وغیرہ ہیں, بہت چیزیں ہیں اور اتنے سارے میوزیم ہیں, ان شاء اللہ تعالیٰ اس کے بارے میں بھی ہم بتائیں گے اگر ہمیں وقت ملا آج تو ضرور ذکر کریں گے, اور کچھ ایسے میوزیمس ہوں گے جہاں پر آپ واقعی نہیں گئے ہوں گے کیونکہ کچھ تھوڑے تھوڑے فاصلوں پر بھی ہیں. تو مشہور میوزیمس میں قطر میں سب سے زیادہ سب سے مشہور تو بھائی نیشنل میوزیم آف قطر ہے, میوزیم آف اسلامک آرٹ ہے جس کو ہم میاں کہتے ہیں, اور مختلف جگہیں ہیں. بڑی اچھی بات کری محترمہ نے, اور جس طریقے بتایا کہ پرانی یادیں بھی ہوتی ہیں اور बच्चे नाजिया अगर हम बात करें तो शुरुआत में या शुरुआती दौर में अपनी पढ़ाई लिखाई के स्कूल वगैरह

0: 107 पे वाइब ट्रू. और सवाल आज का ये है कि कई बार बचपन में हमने अपने पेरेंट्स से बढ़िया लाइन सुनी होगी कोई ना कोई, और उस वक्त तो हमने उन लाइनों को बहुत ज़्यादा तवज्जो नहीं दी, लेकिन जैसे ऐसे हम बड़े हुए, जैसे ऐसे हम लोगों से मिले, दुनिया में नए स्ट्रेंजर्स लोगों से जब मिले, एहसास हुआ कि जो पेरेंट्स ने कुछ लाइनें बोली थी वो कितनी सही, कितनी परफेक्ट थी, है ना. तो आपको वो बताना है कि आपने अपने पेरेंट्स से कौन सी ऐसी लाइन सुनी, कौन सी ऐसी बात सुनी, छोटे छोटे लाइन्स जो सच में दुनियावी हिसाब से बहुत स्ट्रांग है, बड़े मज़ेदार भी हैं. हमारा व्हाट्सएप नंबर 6662217 6662217. व्हाट इज़ द बेस्ट लाइन फॉर लाइफ यू हैव हर्ड फ्रॉम योर पेरेंट्स. अपनी ज़िंदगी में अपने पेरेंट्स से आपने बेस्ट लाइन क्या सुनी है. बाकी एक छोटा सा ब्रेक लेते हैं, ब्रेक के बाद जब वापस आएंगे तो मजीद आप लोगों के मैसेज की तरफ बढ़ेंगे. फिलहाल एक छोटा सा ब्रेक, ब्रेक के बाद वापस दिल से देसी.
1: दोस्तों, समंदरी सफर के दौरान ऑयल प्लेटफॉर्म से दूर रहना कानून की पाबंदी और सेफ्टी और सिक्योरिटी के लिए बहुत जरूरी है. मिनिस्ट्री ऑफ इंटीरियर आवाम को याद दिलाती है कि वो समुंदर में मौजूद ऑयल प्लेटफॉर्म्स, चाहे वो बड़े हों या छोटे, उनके करीब जाने से परहेज करें ताकि आप किसी भी कानूनी कार्रवाई का शिकार ना हों. 2004 के कानून नंबर 8 के तहत, जो कि मैरीटाइम पेट्रोलियम और गैस इंस्टॉलेशंस की हिफाजत से मुताल्लिक हैं, आर्टिकल नंबर 3 के मुताबिक कोई भी अनऑथराइज्ड शख्स किसी भी समुद्री फैसिलिटी के 500 मीटर के दायरे के अंदर नहीं जा सकता है. और इसी कानून के आर्टिकल नंबर 4 में कहा गया है, समुद्री फैसिलिटीज के 500 मीटर के अंदर मछलियां पकड़ना या फिशिंग गियर छोड़ना मना है. मिनिस्ट्री ने अपनी रिपोर्ट में वाजे किया है कि इस कानून की खिलाफ वर्जी करने वालों पर सख्त जुर्माने और कैद की सजाएं दी जा सकती हैं. आपका ऑफशोर पेट्रोलियम इंस्टॉलेशंस के मुख्तलिफ ऑक्सिलरी यूनिट्स के करीब ना जाना आपको कानूनी कार्रवाइयों से महफूज रखता है. FM 107 आपसे कहता है कि अपनी और दूसरों की हिफाजत के लिए हमेशा होशियार रहिए.
2: ऐ बनी आदम, क्या तुम दुआ का मजाक उड़ाते हो, दुआ को हकीर समझते हो, हालांकि तुम्हें खबर ही नहीं कि दुआ क्या कुछ करती है. ये रात के तीर हैं जो सीधे अपने निशाने पर जा लगते हैं, खता नहीं करते, अलबत्ता उनका एक वक्त मुकर्रर है जिसके बाद उनका असर जाहिर होता है. तो दोस्तों, प्रोग्राम आज की दुआ, इसका मकसद हमें याद दिलाना है कि दुआ बंदे का सबसे कीमती हथियार है, दिल का सुकून है और रब से ताल्लुक का सबसे मजबूत रिश्ता है. आइए चंद लम्हों के लिए हम अल्लाह की बारगाह में दुआ मांगे. सामिन किराम, आज हम एक बाबरकत अजीम दुआ आपकी खिदमत में पेश करेंगे. ये दुआ अल्लाह की बड़ाई, उसकी कुदरत, उसकी रुबूबियत, हर शर से हिफाजत, कर्ज से नजात और फकर से बचने की दुआ है. आज के ज़माने में बहुत से लोग कर्ज, माली दबाव, परेशानी और खौफ के शिकार हैं. ये दुआ ऐसे दिलों के लिए सुकून है. اللهم رب السماوات السبع ورب الأرض ورب العرش العظيم ربنا ورب كل شيء. اے اللہ, تو سات آسمانوں کا رب ہے, زمین کا رب ہے, یعنی کائنات کتنی وسیع ہے, ستارے, آسمان, زمین, سمندر, پہاڑ, اور ان سب کا مالک ایک اللہ ہے. جب اتنی بڑی کائنات کا رب اللہ ہے تو ہماری چھوٹی مشکل اس کے لیے کیا مشکل ہے. ورب العرش العظیم, یعنی تو عرش عظیم کا رب ہے, عرش اللہ کی عظیم مخلوق ہے, اور جب عرش کا رب اللہ ہے تو وہ ہر چیز پر قادر ہے. ربنا ورب کل شیء, تو ہمارا رب ہے اور ہر چیز کا رب ہے. ہم اکیلے نہیں ہیں, ہمارا ایک رب ہے جو سنتا ہے, دیکھتا ہے, جانتا ہے, سنبھالتا ہے. فالق الحب والنوى, دانے اور گٹھلی کو پھاڑ کر اگانے والا تو ہے. سوچیں سامعین کرام, ایک خشک بیج سے سبز پودا نکلتا ہے, یہ اللہ کی قدرت ہے. جو خشک بیج سے زندگی نکال سکتا ہے وہ بند دلوں میں امید بھی پیدا کر سکتا ہے. ومنزل التوراۃ والانجیل والفرقان, تُنے تورات انجیل اور قرآن نازل فرمایا کہ اللہ خالق اور حادی ہے اس نے انسان کو راستہ دکھانے کے لیے کتابیں نازل فرمائی بس دعا کا اگلا حصہ ہے اعوذ بک من شر کل شیء میں ہر چیز کے شر سے تیری پناہ مانگتا ہوں یہاں انسانوں کے شر سے شیطان کے شر سے بیماری کے شر سے حادثات کے شر سے حسد کے شر سے اپنے نفس کے شر سے سب سے پناہ اللہ کے پاس ہے انت آخذ بناصیتها انت آخذ بناصیتی ہر چیز تیری گرفت میں ہے کوئی طاقتور کوئی ظالم کوئی دشمن اللہ کی اجازت کے بغیر کچھ نہیں کر سکتا اللہم انت الاول فلیس قبلک شیء اے اللہ تو سب سے پہلے ہے تجھ سے پہلے کچھ نہیں اللہم انت الاول فلیس قبلک شیء اے اللہ تو سب سے پہلے ہے تجھ سے پہلے کچھ نہیں ہر چیز پیدا ہوئی اللہ ہمیشہ سے ہے وہی اصل سہارا ہے اقض عنا الدین اے اللہ ہمارا قرض ادا فرما دے سامعین کرام قرض صرف مالی بوجھ نہیں یہ ذہنی پریشانی بھی ہوتا ہے رات کی نیند چلی جاتی ہے دل پریشان رہتا ہے نبی اکرم صلی اللہ علیہ وسلم نے قرض سے پناہ بھی مانگی اور اس کی ادائیگی کی دعا بھی سکھائی ہے وَأَغْنِنَا مِنَ الْفَقْرِ یعنی ہمیں محتاجی سے بچا اور غنا عطا کر غنی ہونے کا مطلب صرف بہت مال نہیں اصل بے نیازی تو یہ ہے کہ دل مطمئن ہو حلال رزق ہو ضرورت پوری ہو ہاتھ پھیلانا نہ پڑے سمجھ کرم اور آج اس دعا کا پیغام یہ ہے کہ اگر آپ قرض میں ہیں کاروبار پریشان ہے روزگار کمزور ہے خوف میں ہیں دل پریشان ہے تو اس دعا کو یقین سے پڑھے اس دعا کے ساتھ ساتھ فضول خرچی چھوڑے حلال کمائی اپنائیں قرض لینے میں احتیاط کریں ادائیگی کی نیت رکھیں صدقہ کریں نماز کی پابندی کریں یہ دعا بتاتی ہے کہ اللہ سب سے بڑا سہارا ہے ہر مشکل کا حل اللہ کے پاس ہے رزق بھی وہی دیتا ہے شر سے بچانے والا بھی وہی ہے قرض سے نکالنے والا بھی وہی ہے مزید ایک اور دعا میں ہے اللہم لک اسلمت وبک آمنت وعلیک توکلت وَإِلَيْكَ أَنَبْتْ وَبِكَ خَاصَمْتْ اے اللہ میں نے اپنے آپ کو تیرے سپرد کر دیا اور میں تجھ پر ایمان لے آیا اور میں نے تجھ پر بھروسہ کیا اور میں تیری طرف رجوع کرتا ہوں اور تیرے ہی سہارے میں نے مقابلہ کیا ہے سامعین کرام اسلام کا اصل مطلب یہی ہے اللہ کے حکم کو ماننا اس کی رضا پر راضی ہونا اپنی خواہش سے اوپر اس کی مرضی کو رکھنا پھر ایمان جیسے صرف زبان کا نام نہیں بلکہ دل کا یقین ہے یعنی تو میرا رب ہے خالق ہے سننے والا مددگار ہے پھر دنیا میں اسباب اختیار کرنا ضروری ہے لیکن دل کا سہارا یا دل میں اسباب کے حقیقی مالک کا عقیدہ صرف اللہ کے ساتھ رکھنا چاہیے اور یہی ہے ایمان کا تقاضا نوکری ہو یا تجارت علاج ہو یا امتحان اصل بھروسہ اللہ پر ہو بار بار اللہ کی طرف پلٹنا جسے انابت کہتے ہیں توبہ کرنا دل کو اللہ سے جوڑنا اور تیرے ہی سہارے میں نے مقابلہ کیا یعنی حق کی بات تیرے بھروسے پر کہی ظلم کے سامنے کھڑا ہوا تیرے سہارے نفس و شیطان سے لڑا تیرے زور سے چونکہ حقیقت یہ ہے کہ بندہ تنہا کچھ نہیں کر سکتا اے اللہ میں تیری عزت کے وسیلے سے پناہ مانگتا ہوں اللہم انی اعوذ بعزتک لا الہ الا انت ان تضلنی سامعین کرام جب بندہ اللہ کی عزت کی پناہ میں آ جائے تو دنیا کا خوف چھوٹنے لگتا ہے لا الہ الا انت یہ کلمہ صرف زبان نہیں زندگی کا مرکز ہے ان تضلنی یعنی مجھے گمراہ ہونے سے بچا لے سامعین کرام یہ کتنی اہم دعا ہے انسان کو سب سے زیادہ ڈر کس چیز سے ہونا چاہیے مال کے نقصان سے یا لوگوں کی ناراضی سے نہیں سب سے بڑا خوف یہ ہونا چاہیے کہیں میں حق سے دور نہ ہو جاؤں انت الحی الذی لا يموت یعنی تو ہمیشہ زندہ ہے تجھے موت نہیں انسان بادشاہ طاقتور امیر مشہور لوگ سب چلے جائیں گے لیکن اللہ ہمیشہ باقی ہے इसीलिए दिल अल्लाह से लगाओ। वल जिन्न वल इंसु यमूतून, यानी जिन और इंसान सब मरने वाले हैं। और इस तरह ये दुनिया की हकीकत है, जिस दुनिया के लिए लोग झगड़ते हैं वो आरजी है, असल तैयारी तो आखिरत की है। तो समीन, ये थी आज की दुआ। खासतौर पर जब दिल परेशान हो, फैसला मुश्किल हो, ईमान कमजोर महसूस हो, दुनिया का खौफ ज्यादा लगे, तो जरूर इस दुआ को पढ़िएगा। इसी के साथ आज के इस हल्के से साउंड डिजाइनर नदीम अंसारी और मुझे तलहा अशरफुज़्ज़मान को दीजिए इजाजत। मा सलामा।
3: Maximum music, maximum fun.
4: On FM 107, Dil Se Desi.
5: एक सफर अल्फाज का जो दुनिया को बदल गया, किताबें जो सिर्फ लिखी नहीं गईं, बल्कि सोचने का रंग भर गईं, जिन्होंने तारीखों को जन्म दिया और इंसानियत को नए रास्ते दिखाए। हम आपको ले जाएंगे किताबों के उसी जहान में जो तारीख और तहजीब दोनों को रोशन करती हैं। सुनिए द बुक्स दैट चेंज द वर्ल्ड हर फ्राइडे की दोपहर 12 बजे से आरजे सरवर मिर्जा के साथ, ओनली ऑन एफएम 107, दिल से देसी, अल्फाज जो तारीख लिखते हैं।

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa
1: وزارت داخلہ کے ادارہ تعلقات عامہ کے تعاون سے ریڈیو قطر پیش کرتا ہے پروگرام پولیس اور عوام